0: पार्दै अपानीमा लेख्नु भएको छ, प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो।
1: भारतको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको छ। उद्धार भएकामा 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट शनिबार बिहान नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए।
0: जेएनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको एक साता हुन लाग्यो। यसबीचमा सरकार प्रतिवेदनबारे बोलेको छैन। सरकारको मौनतालाई लिएर प्रतिवेदन कार्यान्वयन हुनेमै संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानवाधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
1: मध्यमवर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यमवर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर छोडी मुवागेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आँकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा ओगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्। सुरक्षित का

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल बेको सँग।
0: यो नयाँ वर्षको अवसरमा का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व घटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
4: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि 3 तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा 3 तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ छ।
3: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उजाड बन्दै गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ मकै धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबारीको अवस्था दया लाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्द्वका कारण 30-35 घर दूरी रहेको यो गाउँका अधिकांश परिवार बसाइ सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
4: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना 2 प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेश सभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
4: अब शेयर बजार आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्योलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
3: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत थारचुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: हजारमा
1: तिस हो वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत
1: एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: खुसीको कनेक्सन
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ
4: नेपाली साहिनो। यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
5: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ।
6: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
5: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

0: चलाउनुहोस्। इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801004477। क्लासिक टेक छोयो कि चल्यो।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने,
1: विभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: साहिनो समय सूचक, अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
6: धानका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त, इन्धनमा अबदेखि एकीकृत हरित कर, चैते धान लगाएका किसानलाई गबारो किराको चिन्ता,
7: इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनिर्णित, तीव्र आक्रमणका बीचमा लेबनानमा उद्धार कार्य प्रभावित, 7 दिनमा 15 बालबालिकाको मृत्यु, जापानमा जनसंख्या निरन्तर घट्दो क्रममा,
6: र 7 महिला फुटबल च्याम्पियनशीपमा आज नेपाल अनि श्रीलंका खेल्दै 20 एसियन क्रिकेट छनौटमा चीनलाई हराएसँगै नेपाली महिला टोली एसियाली खेलकुदमा छनौट, आईपीएल फाइनलमा आरसीबी र गुजरात भेट्दै।
8: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरको सबैभन्दा शुरूमा भारतको कुशीनगरबाट 400 भन्दा बढ़ी नेपालीको उद्धार गरिएको प्रसंग।
7: शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधार दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उद्धार प्रदेश उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 4 153 जनाको उद्धार गरेको जनाएको छ। उद्धारका भएका 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरूष गरी 434 जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरूष गरी 19 जना प्रहरीको नियन्त्रणमा छन्। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 देखि 55 वर्षका छन्। यसबारे रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ। कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाएको र घर परिवारमा फोन गरेर फिरौती रकम समेत माग्ने गरेको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा 4 दिनको अपरेशनपछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। चीन जानकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताउनु भएको छ। 25,000 भारूसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना बस्न अलग्गै शुल्क समेत लिए त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी क्रममा नेपालीहरू परेको उहाँले बताउनुभयो। त्यसरी बोलाइएका नेपालीलाई भने जस्तो काम र खाने बस्ने सुविधा समेत नदिने गरेको खुलेको छ।
6: यसैबीच विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि बसोबास गरिरहेका 602 जना नेपाली नागरिकको भिसा शुल्क मिनाहा भएको छ। नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिसा मिनाहा भएको हो। नेपाली दूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई 1 हप्ताभित्रै अनिवार्य रूपमा नेपाल फर्किन आह्वान गरेको छ। भिसाको म्याद नाघेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। हालसम्म संकलित विवरण अनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुपत्ति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। दूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले भन्नुभयो, कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनिसकेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो या होइन यकिन गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले अनुरोध गरेको छ।
7: कोशी प्रदेश सरकारले घोषणा गरेको दलित मुसहर समुदायका बालबालिकाको शिक्षा सशक्तिकरणका लागि सक्षम छोरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने नीति कार्यक्रम मार्फत घोषणा गरेको छ। तर चालू वर्षको बजेटमा घोषणा भएको सक्षम छोरी कार्यक्रमको कार्यान्वयन भने अर्को बजेट आउने बेलासम्म सुस्त पाइएको छ। कोशी सरकारले चालू आर्थिक वर्षको बजेटमा मुसहर समुदायका छोरीको शिक्षा पहुँच बढ़ाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमूनाका रूपमा सञ्चालन गर्न 1,50,00,000 बजेट विनियोजन गरेको घोषणा गरेको थियो। तर सरकारले बजेट आएको 10 महिना बितिसक्दा पनि अझै कार्यक्रम कार्यान्वयनमा पूर्ण रूपले गरिसकेको छैन। कोशी प्रदेशको झापा मोरङ सुनसरी जिल्लामा विपन्न दलित मुसहर समुदायको बाक्लो बसोबास रहेको छ। त्यहाँका मुसहर समुदायको आर्थिकमा मात्र होइन शैक्षिक अवस्था पनि अत्यन्तै कमजोर देखिएको छ। त्यसैले प्रदेश सरकारले मुसहर समुदायका बालबालिकालाई शिक्षामा अग्रसर बल गराउन नमूना कार्यक्रमका रूपमा सक्षम छोरी कार्यक्रम घोषणा गरेको थियो।
6: कोशीका छोरीहरूको प्रसंगपछि सुदूरपश्चिमका किसानको कुरा। बझाङको बेथटसिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्न थालेको छ। विशेष गरी वडा नम्बर 1 यति बेला खेतबारी भरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएपछि किसानहरूले आलु खेतीबाट राम्रो आमदानी लिन थालेका छन्।
9: बझाङको बिथरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनु भयो।
10: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो, एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
9: पहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
11: 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
9: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
12: बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
9: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह,
13: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ। केदार सिंह गाउँपालिका र जयप्रसिद्ध नगरपालिकामा सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि वर्षातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
9: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास,
1: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
2: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू, हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
0: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
0: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
0: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढ़ाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एगे बन्जारेले लेख्नु भएको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हाराहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार 1 साउनदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ़दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पुँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनु भएको छ। अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न पनि उहाँले कार्यकर्तालाई अपील गर्नु भएको छ। सकियो सधैँको बाढी र पहिरोको शास्ति कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरर र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर 50 भन्दा कम विद्यार्थी रहेका 8,000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ। सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50% पुर्याउन जोट गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। 2 महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा शीर्षकमा अर्को खबर छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाँकिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाडौँ आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरी घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अपनाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो तर झिनो कर वृद्धिले यसको बिक्री वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक वायुजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अड्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि 1 वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
0: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2022 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै त सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यस्तै त लगातार 3 वटा जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% छरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ, 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
2: साझा खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ। नेपालले साफ महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। भारतको गोवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एकको विजेता बन्न सक्नेछ। र मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने 20 एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ। शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ। यस प्रतियोगिताबाट 3 टीम एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ। प्रतियोगितामा पुरूष टीमले पहिलो खेल
0: एमालेमा अध्यक्ष ओली पछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब एमाले भित्रको विवाद। पार्टीको नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नु पर्ने अधिकांश शीर्ष नेताले भनेपछि एमाले कार्यदल बनाएर समीक्षा र अध्ययन गरिरहेको छ। कार्यदलको अध्ययन र पार्टीमा अबको नेतृत्वका बारेमा हामीले एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौँ।
2: घोषणा गर्न त नमिल्ला,
3: के
2: देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ, पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित, कुनै न कुनै दिन त केपीएलले छोड्नु नै हुन्छ, आज नछोड्नु होला, अहिले छोड्नुपर्छ भन्दा हामीले भनेका पनि छैनौँ। तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौँ। फर्स्ट म्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता, व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छन्। कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु, आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ।
4: फलाना फलाना व्यक्ति मध्येबाट नै
2: होइन, थुप्रै हुनुहुन्छ। अहिलेको बादलै हुनुहुन्छ, पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ, विष्णु पौडेल हुनुहुन्छ उपाध्यक्षहरूमा, महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ, त्यसपछि त नै उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ, उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न। त्यसकारण अरू थुप्रै हामीसँग पार नेताहरूको राम्रो पंक्ति छ। अब अहिले
4: पदाधिकारीमा नभएको ईश्वर पोखरेल,
2: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो, उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो, तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबनला। तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ, तर त्यो अहिले अलि बेला भएको छैन।
4: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू,
2: नैतिकवान भनेको
4: किनभने अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि सर्ने
2: उहाँसँग अहिले नजोडी हेरौँ न, एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ, कसैले पनि कुनै विषय प्रश्न उठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस्, उहाँ बनिहाल्ने स्थिति नबनला। तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ, तर त्यो अहिले अलि बेला भएको छैन।
4: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू,
2: नैतिकवान भनेको
4: किनभने अध्यक्ष ओलीको

0: तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ। हिजोको जस्तो कुरा गरेर भएन। हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, धेरै कुराको उहाँसँग क्षमता छ।
1: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नु
0: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन। मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
1: नछोडेर पार्टी फेरि तङ्ग्रिने स्थिति आउन सक्छ
0: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
1: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
0: होइन, त्यो चाहिँ त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
1: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भारतको कुशीनगरबाट 453 नेपालीको उद्धार, कम्बोडियामा भिसाको म्याद सकिएका 602 नेपालीको जरिमाना शुल्क मिना, निजामती सेवामा महिला सहभागिता 30%,
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 2 महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू,
2: बझाङका किसानहरू आलु खेतीबाट राम्रो आमदानी लिँदै कोशीमा सक्षम छोरी कार्यक्रम सुस्त, इन्धनमा अबदेखि एकीकृत हरित कर, चैते धान लगाएका किसानलाई कबारो किराको चिन्ता,
1: इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, तीव्र आक्रमणका बीच लेबनानमा उद्धार कार्य प्रभावित, 7 दिनमा 15 बालबालिकाको मृत्यु,
2: र 7 महिला फुटबल च्याम्पियनशीपमा आज नेपाल श्रीलंकासँग खेल्दै 20 एसटीएन क्रिकेट छनौटमा चीनलाई हराए नेपाली महिला टोली, एसटीएन खेलकुदमा छनौट हुने, आईपीएल फाइनलमा आरसीबी र गुजरात भिड्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गज्जब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा, बजेटले कर्मचारीको तलब 21% बढ़्यो तर अरू क्षेत्र सरप्रभावित भएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भइराखेका छन्। यहाँ एउटा खुल्ला ठाउँ देखाइएको छ, ढोका छ, ढोकामा 2 व्यक्ति उभिराखेका छन् र केही हेरिराखेका छन्। नजिकै 1 व्यक्ति दुब्ला पात्ता छन् र उनको हातमा बजेट लेखिएको पत्रिका छ र उनी झसङ्ग झस्केको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, आबुई डर लाएर होइन कर लाएर कराएको हो क्या क्या, बेलैमा सरकारी जागिर खाएको भए आज यसरी तर्सिनु त पर्दैन थियो नि।
2: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: अहिले एमाले नेता कार्यकर्ताहरूलाई एमाले बाहिरको भन्दा पनि भित्रैको अलि बढी चिन्ता र चासो हो कि जस्तो देखिराख्या हामी पाउँछौ, खास के हो कुरो एमाले भित्रभित्र के भइरहेको?
1: फागुन 21 निर्वाचनमा हामीले अनपेक्षित रूपमा नकारात्मक परिणाम प्राप्त गर्यौं। लामो समयदेखि सरकारमा वा बाहिर बसिरहँदा आम जनताले नेकपा एमालेलाई र पुराना पार्टीहरूलाई चाहिँ जति पनि

0: विसङ्गतिहरू देशमा भित्रिएका छन् त्यसको एउटा हिस्सेदारको रूपमा अनुभूति गर्नुभएको रहेछ
1: भनेको विसङ्गतिको बीजारोपण गर्ने मध्येमा एमाले पनि हो कि भन्ने
0: आम जनतामा त्यो बुझाइ रहेछ। एक किसिमले भन्दाखेरि ठाडै भाषामा भन्दाखेरि आम जनता हामीसँग रिसाएको पाइयो। रिसाउनुका कारणहरू धेरैवटा एक दुई तीन चार खोज्दै जाने भने दशौं बीसौंवटा हुन सक्लान्, तर त्यसमध्येको एउटा महत्वपूर्ण कारण चाहिँ के हो त भन्दाखेरि हामीले जहिले पनि गठबन्धनमा ध्यान दियौं, सरकारमा पुग्नै पर्ने, भोलि नै पुग्नुपर्ने, पर्सि नै पुग्नुपर्ने, प्रधानमन्त्री मन्त्री हामीलाई चाहिने, मरिहत्ते गर्ने र मन्त्री भएपछि के गर्ने भन्ने कुराको चाहिँ पूर्व तयारी राम्रो नहुने, खालि मन्त्री हुने, पदमा पुग्ने, पोजिसन लिने भन्ने कुराले चाहिँ वास्तवमा आम जनतामा नकारात्मक एउटा सन्देश गएको रहेछ।
1: त्यो तपाईँहरूले थाहा पाउनको लागि चाहिँ निर्वाचन
0: हामीले चाहिँ वास्तवमा त्यो कुरा बुझ्न आम रूपमा मान्छेहरूले अलिअलि त हामीलाई खबरदारी त गरेकै थिए, तर निर्वाचन परिणामले मात्रै हामीलाई एकदमै जे हो त्यो रूपमा चाहिँ धरतीमा ठ्याक्कै खुट्टा टेकायो, अलिअलि हाम्रा खुट्टाहरू माथि माथि नै थिए कि जस्तो पनि लाग्यो।
1: तर नेता कार्यकर्तालाई त त्योभन्दा अगाडि नै कहीँ न कहीँ छेउटुप्पोमा यस्तो हुन्छ कि हो कि भन्ने चाहिँ भइराखेको, तर अध्यक्ष केपी शर्मा ओली लगायत केही नेता जसले निर्वाचन भन्दा अगाडिसम्म पनि जुन खालको अभिव्यक्ति र जुन खालको बुझाइ रह्यो त्यसले पनि चुनावमा एमालेलाई क्षति भयो भन्छन्, तपाईँहरूले समीक्षा गर्दाखेरि यो हो रहेछ भन्ने लाग्यो कि अथवा अझै पनि यसमा हो या होइन भन्नेमा अझै तपाईँहरू अन्यल भन्नुहुन्छ?
0: हामीसँग आम रूपमा जनता रिसाउनुको एउटा मूलभूत कुरा चाहिँ के भने काममा अपेक्षाकृत प्रगति हुन नसक्नु त छँदै थियो। सँगसँगै अर्को एउटा पाटो के हो भने लामो समयदेखि अमेरिकन युथ काउन्सिलका नाममा अरबौं लगानी गरेर सोसियल मिडियाका राम्रा राम्रा इन्फ्लुएन्सरहरू निर्माण गर्ने र उनीहरूको माध्यमबाट चाहिँ आम जनतामा सिँगै देश बिग्रियो, सखाब भयो, देश काम लाग्दैन अब, त्यो अवस्थामा पुर्याउने चाहिँ पार्टीहरू हुन् भन्ने प्रकारको एउटा नकारात्मक सन्देश चाहिँ एकदमै सर्वव्यापी बनाइएको रहेछ।
1: भनेको त्यो जानाजान त्यसरी बनाइयो भन्नेमा तपाईँहरू
0: जस्तो देश
1: त्यो खालको सूचना र त्यो खालको विचार आफै बनाउन सक्ने, सही गलत छुट्याउन सक्ने त्यो क्षमता बढेको पनि त हुन सक्छ।
0: होइन, एउटा कुरो कस्तो रहेछ भने यो अल्गोरिदम भनेकै यही नै हो। जस्तो मान्छेको अहिले बनिरहेको धारणालाई सर्लक्कै बदलेर उसलाई चाहिँ जे सन्देश प्रवाहित गर्न सकिन्छ त्यसमा मोटिभेसन गर्न सक्नु र त्यसप्रति चाहिँ उसको दृढ विश्वास कायम हुनु, खुरु खुरु मान्छेलाई यस्तो सन्देश प्रवाह गरियो, लाखौं चाहिँ फलोअर्स भएका सोसियल मिडियाका इन्फ्लुएन्सरहरू निर्माण गरियो पहिल्यैदेखि नै धेरै ठूलो लगानी गरेर, उनीहरू चाहिँ जस्तो क्लासमा टप गर्ने स्टुडेन्टहरू, अलिकति बोल्न जान्नेहरू, अलिकति आदिवासी जनजाति महिला दलित यो विभिन्न समुदायको मान्छेहरूलाई चाहिँ टपक टपक टपक टपक तपाईँको कुखुराले चारो टिप्दाखेरि छानी छानी टपक टपक टपक टिप्छ नि, त्यस्तै गरी टिपेर चाहिँ तपाईँको त्यो एकदमै सशक्त इन्फ्लुएन्सर बनाइसकिएको रहेछ। तिनले के जारी गरे भने एकजनाले लेख्ने बित्तिकै करोडौं मान्छेको बीचमा स्वाट्टै पुग्ने र के धारणा बन्यो भने देश सखाब भएको रहेछ, त्यो सखाब बनाइने कारण कारकहरू चाहिँ यिनीहरू हुन् भन्ने बनाइयो। यद्यपि देश बनेको हो, पूर्ण रूपमा राम्रो बनेको हो भन्ने कुरा मेरो दाबी छैन, तर बन्दै बनेन भन्ने कुरा पनि सच्चाइ होइन। यो दुई
1: त्यो सँगसँगै चुनाव को अगाडि एमालेको महाधिवेशन भयो, महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिनु भयो र आफूले चाहे जस्तो समूह बनाउनु भयो होइन, अनि पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन हुन्छ कि हुन्न भन्ने बहस फरक खालको हो र उहाँले सदस्यता दिने कि नदिने भन्ने विषयमा पनि अध्यक्षले जुन खालको एउटा पोजिसन लिनुभयो र त्यो सँगसँगै पार्टीभित्रका जसले विरोध गर्छन् त्यस्ता नेता कार्यकर्तालाई खोजी खोजी अनि कसरी हुन्छ ठिक पार्ने त्यसरी जाँदाखेरि पनि एमाले भित्रैका नेता कार्यकर्ता पनि त दुखी भएका हुन सक्छन् नि त।
0: अलिकति हाम्रो आन्तरिक कारण त्यति प्रधान होइन यसपल्टको चुनाव हार्नुको कारण भनेको आम रूपमा जनता रिसाके र हामीलाई भोट दिन नचाहेको देखियो। यद्यपि 28 लाख भोट थियो हाम्रो 79 को चुनावमा, यसपल्ट हामीले 14,50,000 घरारीमा भोट ल्यायौं,
1: आधा कम
0: भयो। त्यो कम हुनुको कारण भनेको चाहिँ मान्छेले अलिकति नयाँ खोजेको, नयाँ अब हेरौँ न त एकपल्ट, पुरानाले गर्छौँ चाहिँ ठिकै छ, गरे अलिअलि गरे होला नि तर अझै राम्रो गर्छु भनेका छन् हेरौँ न त भन्ने हिसाबले पनि अलिकति नयाँलाई रोजेको देखिन्छ। र हामीले कोसिस त गर्यौँ, हामीले गरेका छौँ देशका लागि, राम्रै गरेको हो पनि भन्यौँ, तर राम्रो गरेको भन्ने कुरा मान्छेले चाहिँ नि सर्लकै पत्याइदिने स्थिति बनेन।
1: यो चुनावपछि अध्यक्ष ओली त्यो युटर्न भन्छन् नि अङ्ग्रेजीमा चाहिँ, आफ्ना पहिलेका आफ्ना विचार अडानहरूबाट त्यसरी त्यो सर्लक्कै घुम्ने अवस्था कसरी भयो? हिजो जसले चाहिँ सदस्यता पूर्व राष्ट्रपतिलाई दिनुहुन्न भन्ने विचार राख्नुहुन्थ्यो, अब दिने बेला भयो, अब दिउँ भन्ने ढङ्गबाट भन्नुभयो, र पार्टीभित्रका अरू नेता उहाँ र रामबहादुर थापा बाहेक अरू नेता त अर्को किताबमा गए हेर्नुहोस्, त्यो कारणले पनि उहाँ गल्नु भयो कि अथवा एमाले अब त्यो महसुस गर्न थाल्यो?
0: एउटा कुरो के हो भने निर्वाचन परिणाम चाहिँ असाध्यै नकारात्मक, अनपेक्षित, अकल्पनीय भइसकेपछि अब हामीले अलि धेरै मान्छेहरू समेट्नुपर्छ आफूभित्रका, र चाहिँ रिसाका मान्छेहरूलाई पनि अब पार्टीभित्र समेट्नुपर्छ, र हामीले पुरानो तरिकाले मात्रै नचल्ने रहेछ भन्ने कुराको अनुभूति त आम रूपमा हामीले गरेकै छौँ। पार्टी अध्यक्षलाई पनि त्यो कुरो भएकै छ, त्यही भएर एउटा हामीले कार्यदल गठन गर्यौं। त्यो कार्यदलको टिआर के हो त भने निर्वाचनको पनि समीक्षा गर्ने, निर्वाचन परिणाम अनपेक्षित रूपमा हाम्रो विरूद्धमा आएपछि त्यसको पनि कारणहरू खोज्ने, र पार्टीलाई चाहिँ कसरी अब रिभाइभ गर्ने, कसरी हामी पुनर्गठन कसरी गर्ने, रिभाइभ कसरी गर्ने भन्ने कुरामा चाहिँ त्यो आयोग केन्द्रित हुन्छ। त्यसले एक महिनाभित्र रिपोर्ट दिन्छ, त्यसमा 15 नेताहरू हुनुहुन्छ। त्यो रिपोर्ट आइसकेपछि हामी सम्भवतः त्यसको बारेमा व्यापक छलफल गर्छौँ, केन्द्रीय कमिटी बोलाएर
1: नेतृत्व परिवर्तनको कुरामा पनि यसले अध्ययन
0: अब त्यो पनि एउटा छलफलको विषय छ होइन। त्यो बाहेक अरू पनि धेरै कुरा छन्, अघि मैले भने जस्तो मान्छे धेरै कारणले हामीसँग रिसाएका छन् भने जनता हामीसँग किन रिसाए त, अथवा किन रिसाउने बनाइयो, कसरी अरूले त्यो अल्गोरिदमलाई व्यापक रूपमा चाहिँ हाम्रा विरूद्ध प्रयोग गरे हो, त्यो सम्पूर्ण कुराहरू हामीले खोजेर, हुन त अब संसारभरि नै अहिले एक किसिमकै नयाँ मुभमेन्ट चलेको छ होइन, जेनजीका नाममा चलेको छ, कहीँ कहीँ चाहिँ युथहरूको नाममा चलेको छ, कहीँ नौजवान मान्छेहरू सोसियल मिडियाबाट उत्रेका छन्। ती भारत छिमेकमा पनि एउटा प्रधान न्यायाधीशले बोलेको एउटा शब्दले अहिले चाहिँ कक्रोच जनता पार्टी चाहिँ स्थापना गरेर करोडौं मान्छेहरू त्यसमा जोडिरहेका छन्। त्यस कारणले गर्दा एक किसिमको यो विश्वव्यापी लहर पनि छ, त्यस बेला आफूलाई चाहिँ हामीले एकदमै बिल्कुलै हामी विचलित नभइकन सही बाटो हामीले पक्रिन सक्यौं भने हाम्रो सान्दर्भिकता फेरि पनि जीवितै रहन्छ भने,
1: यदि कार्यदलले चाहिँ नेतृत्व अध्यक्ष ओलीले छोड्नुपर्ने भयो भन्ने त्यस्तो सुझाव दियो भने उहाँले म छोड्छु नि भन्नुभएको छ कि कस्तो
0: होइन? सुझाव चाहिँ यदि त्यस्तो दियो भने त त्यो सुझाव त एउटा चाहिँ केन्द्रीय कमिटीमा गएर छलफलको विषय बन्छ। र
1: अहिलेको स्थिति हेर्दाखेरि त त्यो बहुसंख्यक नेताहरू यो छोड्नुपर्छ भन्नेमा हुँदाखेरि भोलि कार्यदलले त्यो लेख्न सक्ला, त्यो हिम्मत गर्छ?
0: अब सचिवालयको बैठकमा म आफू उपस्थित त थिइनँ, तर मैले केही नेताहरूबाट के सुनेको छु भने जाहिर बाहिर जसरी आयो नि बहुसंख्यक नेताहरूले छोड्नुपर्छ भन्नुभयो एक दुईजना बाहेक भन्ने,
1: बादल बाहेक अरूले त
0: आयो, तर त्यो होइन सत्य चाहिँ, किनभने के कुरामा चाहिँ मैले भने जस्तै कुरामा छलफल चाहिँ भएको रहेछ। यथास्थितिमा पार्टीलाई फेरि रिभाइभ गर्न कठिन छ, कुनै न कुनै रूपमा हामीले राम्रो सन्देश दिनुपर्छ, जनतामा जागरणको सन्देश दिनुपर्छ, एमाले अलिकति केही अब नयाँ ढंगले जाँदैछ है भन्ने कुनै न कुनै म्यासेज चाहिँ दिनुपर्छ भन्ने कुराको आम बुझाइ चाहिँ हो। तर त्यो केपीएली सहितको कि केपीएली बाहेकको भन्ने कुरामा चाहिँ अब केन्द्रीय कमिटीमा मात्रै त्यो कुरा छलफलको विषय।
1: तर केन्द्रीय कमिटी भन्दा अगाडि सचिवालय बैठकमा म कहाँ छोड्छु, तपाईँले सुझाव दिएर हुन्छ म छोड्दिन भनेर जसरी भन्नुभयो, र जसको नेतृत्वमा कार्यदल बनाइयो त्यो नेतृत्व गर्ने व्यक्ति अहिले तत्काल विकल्प खोज्नुहुन्न भन्ने कुरा राखिराख्दाखेरि भोलि कार्यदलले दिने त्यो सन्देश अथवा प्रतिवेदन अथवा निष्कर्ष कस्तो खालको आउला भन्नेमा एक प्रकारको त्यो आकलन भइरहेका छ?
0: होइन, अब प्रतिवेदन त्यो बहस छलफलै सुरु भएको छैन, बहर गठन भएको छ, म अलिकति त्योभन्दा तल्लो
2: सूचना संगीत र मनोरंजन को अटूट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना पूर्णबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
5: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुख।
3: चैते धानमा नेक ब्लास्टको समस्या,
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइ राख्ने,
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
10: यति बेला बिहानको 7:15 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ ताजा खबरहरूको सङ्गालो साहिनो खबर।

0: साइन न्यूज डटकमबाट एकै साथ प्रसारण भइरहेको मुख्य मुख्य समाचारहरूको सँगालो बिहान पौने सात बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिले समका प्रमुख समाचारका शीर्षकहरूबाट। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लालू खाडे भारत जाँदै सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आएको संचार मन्त्रीको दावी। पालिका चुनावमा प्रतिस्पर्धाका लागि लिडरसिप अनिवार्य रहेको कांग्रेस सभापति थापाको भनाई। योगी नरहरिनाथ आश्रममा सुविधा सम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता। चितवनमा दोस्रो बागमती साहित्य महोत्सव शुरू। मोबाइल फोन लतले किशोर किशोरीमा ढिला सुत्ने बानीको विकास भएको एक अध्ययनको निष्कर्ष र पीएसबीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि।
1: मैयादेवी कन्या कलेजको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा एघारमा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
0: अब खबर विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने तयारीमा रहनु भएको छ। लामिछाने सहितको चार सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले औपचारिक रूपमा भने घोषणा गरेका छैनन्। सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। उच्च स्तरीय राजनीतिक भ्रमण भएका कारण आवश्यक कूटनीतिक र अन्य तयारी भइरहेको बताइएको छ। सभापति लामिछाने सहित उहाँकी पत्नी निकिता पौडेल, पार्टी सह महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य दीपक राज बोहरा भारत भ्रमण गर्न लाग्नु भएको हो।

सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको दाती गाउँपाली आजमा आयोजित कार्यक्रममा संचार मन्त्री तिमिल सिन्हाले सदनमा प्रस्तुत गरिएको बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गर्नु भएको छ। उहाँले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढ़ाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्नुहुँदै सरकारका प्राथमिकता राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोण समेत स्पष्ट रूपमा समेटिएको बताउनु भएको छ। नीतिगत सुधार मार्फत विकास प्रक्रियालाई प्रभावकारी सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउनुहुँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत मन्त्री तिमिल सिन्हाले बताउनु भएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने अनिवार्य रहेको बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्नुहुँदै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेको नेतालाई उम्मेद्वार नबनाइने समेत बताउनु भएको छ। उहाँका अनुसार लिडरशिप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुल्ला आह्वान हुने समेत बताएको छ। 753 उतै पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँले बताउनु भएको छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँले स्पष्ट पार्नु भएको छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला बनाउने उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई समेत आग्रह गर्नुभएको छ।

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णय कडा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित उच्च स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र सताउने पानी जस्ता घरायसी कामका लागि विद्युत उपयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने बताउनु भएको छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाइएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग समेत गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आपटारी स्थित योगी नरहरिनाथ आश्रम बागेश्वरीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने बताउनु भएको छ। आफ्ना दुई मन्त्री सहित शनिबार कोटिहो महायज्ञको दर्शन गर्न पुग्नु भएको मुख्यमन्त्री बानियाले सो कुरा बताउनु भएको हो। प्रधान सेनापति अशोक राजसिंहदेवले पनि महायज्ञको दर्शन गरिसक्नु भएको छ। देश विदेशबाट आउने भक्तजनहरू पनि बस्न मिल्ने खालको लिफ्ट सहितको धर्मशाला निर्माण गर्नुपर्नेछ। कथा प्रवचन गर्नको लागि एउटा राम्रो भवनको पनि अभाव रहेको र यति राम्रो आध्यात्मिक क्षेत्र यसको समग्र विकास गर्न आउँदो बजेटमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नु भएको छ। उमेर शक्ति र पद सधैँ नरहने बताउनु हुँदै उहाँले धार्मिक पर्यटन प्रबन्धनको लागि प्रदेश सरकारले सक्दो काम गर्ने समेत स्पष्ट पार्नु भएको छ। देवघाट नजिकै रहेको मनपर्ने बेलामा काप्रोमा खल्ती पनि हुँदैन, त्यो विचार गरेर तपाईँहरूको ध्यान दिनुहोला, प्रदेश सरकारले पनि ध्यान दिने उहाँले स्पष्ट पार्नु भएको छ। त्यस्तै गरी चितवनमा दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 समेत शुरू भइसकेको छ। शुरू भएको सो कार्यक्रमलाई भने मुख्यमन्त्री बानियाले नै उद्घाटन गर्नु भएको हो। नारायणगढ़ स्थित चितवन उद्योग वाणिज्य संघको सभा हलमा साहित्य कला र संस्कृतिको प्रवर्धन बागमती सभ्यताको संवर्धन भन्ने मूल नारा सहित हिजोदेखि साहित्य महोत्सव शुरू भएको हो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भद्र महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा शुरू भएको महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले नै समुद्घाटन गर्नु भएको हो। महोत्सवमा साहित्य संस्कृति पर्यटन तथा बागमती सभ्यताको संरक्षण र प्रबन्धनसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्क्रिया छलफल तथा विमर्श कार्यक्रम आयोजना गरिने भएको छ। भद्र महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद खनालले सो कुरा स्पष्ट पार्नु भएको छ।

नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। आजसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्य कर्मीहरू सहभागी हुनु भएको छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी हुनु भएको छ।

नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यूनचापीय प्रणालीको शैत्य प्रभावको कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका धेरै जसो भूभागमा बदली वर्षा तथा तीव्र गतिको हुरी चल्ने सम्भावना रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया मौसम बदलिरहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। पहिलो खबरमा अब विदेशको खबर। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधा भन्दा बढी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा एक घण्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। जामा पेडियाट्रिक जर्मनका प्रकाशित खेल लेखमा भने उद्धृत गरिएको छ। अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएको छ।

0: पहिलो खबरमा अब खेल खबर। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रंगशालामा गैराती भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुट आउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टी मार्फत भएको थियो। बिहान 7:45 बजेको साहिनो खबर अहिलेको लागि नै अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपल्ट। संचार मन्त्रीको दावी, सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आएको। भारत जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने। पालिका चुनावमा प्रतिस्पर्धाको लागि लिडरशिप अनिवार्य रहेको कांग्रेस सभापतिको भनाई। योगी नरहरिनाथ आश्रममा सुविधा सम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता। चितवनमा दोस्रो बागमती साहित्य महोत्सव शुरू। मोबाइलको लतले किशोर किशोरीमा ढिला सुत्ने बानीको विकास भएको एक अध्ययनको निर्णय। र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियनसिपको उपाधि। यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज डट कमबाट एकै साथ प्रसारण भइरहेको बिहान 7:45 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी विश्वनिधि अर्यालाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै पुनः मगर विदा हुन्छु। नमस्कार।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। 7 AM
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो। यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
5: हो त, त्यही भएर त बाटो काटेर जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,
9: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
10: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
9: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
10: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
9: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
10: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
9: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
10: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गरौं।
9: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न
10: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222 98-550-57-215 खबर गरौ।
9: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिन 89.8 मेगाहर्ट्ज।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सतर्फी आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9841-75-223 र 9905-75-223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9905-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर रिटाणीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz नवल नवलप्रासीबाट, सामुदायिक रेडियो धोली एफएम 97.2 MHz धोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोले रिजवल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz गिरिगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9905-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 17 गते, तदनुसार इसन 2026 मई 31 तारिक, सगठम वर्ष 1948, नेपाल सम्बन्ध 1846, अनराथ रोद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज आइतबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ, पूर्णिमा तिथि रहेको छ, पूर्णिमा तिथि रहेको छ, विशेष गरी 20:34 पुला रहेको छ, यानि कि दिउँसोको 1:24 पूर्णिमा तदुपरान्त प्रतिपदा तिथि रहनेछ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ, 26:41 पुला रहेको छ, योगमा रहेको छ विशेष गरी शिवयोग रहेको छ 1:10 पुला, यानि कि शिवयोग रहेको थियो बिहानको 5:39 भने अहिले देखेर सिद्धि योग रहनेछ। कर्ममा रहेको छ बालावास करण रहेको छ, 53:03 पला रहेको छ। यस्तै गरेर चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने सरसूर्यास्त 6:53 हुनेछ र आजको दिनमान घड़ी 1 घड़ी विशेष गरी 13:42 पला रहनेछ। दिन विशेष रहेको छ आज पूर्णिमा, अनला पुण्य, धुम्रपान दहित दिवस भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। विशेष गरी विश्व धुम्रपान विरूद्धको दिवस रहेको छ, अनला पुण्य, सार्वजनिक विदा, 23 औं काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउनेछौ। त्यो भन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय,
के प्रतिक्रिया रहन्छ, कस्तो रहन्छ त भन्ने विषयमा चर्चा गर्ने गरौं। आजको लागि विशेष गरी सर्वप्रथम लागू कार्यबेला यानि कि अशुभ समय यानि कि कार्यबेलाको समय रहेको छ। आज विशेष गरी दिउँसोको 12:01:33 दिउँसोको 1:44:47 आज कालबेला रहेको छ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 8:35:05 बिहानको 10:18:19 लाभ बेला रहनेछ। शुभ बेला रहनेछ दिउँसोको 1:44:47 दिउँसोको 3:18:01 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रहहरू कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी भने गराउनेछु। विशेष गरी सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा बृहस्पति, यस्तै गरेर शुक्र मिथुन राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी राशि आउनेछ। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउनेछ। अनुराधाको तेस्रो चरण नाम आउँछ नुबाट नूतन अथवा नुरदेव नाम आउनेछ, नूतन कुमारी पनि नाम राख्न मिल्छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराई र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि
1: मेष राशि उनीहरूका लागि आजको दिन अवसरका लागि केही त्याग गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने समय रहेको छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्य र अर्थको हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादस्रोत काम जिम्मेवारी वहन गर्नुपर्ला। सङ्घर्ष पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिने खालको यो भूमि राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। भौतिक साधन जुट्नाले पनि आमदानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सम्बन्धहरू सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू सक्रिय रहनेछन् भने तैपनि प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल हुने खालको यो भूमि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। शिवमूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत फेला पर्न जानेछन्। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हतारको निर्णयले समस्या निम्त्याउनु हुँदा व्यवहारमा सजग रहनु पर्ला। अनावश्यक साइन गाँच्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नु।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन आदिने बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनु पर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि निकै मेहनत गर्नु पर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउँदैछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चलाउन सक्दा पछि परिन्छ। केही कठोर निर्णय लिनु परे पनि टाढाका आफन्त नजिकै नै छन्, भेटघाट र खानपानमा समय व्यतीत हुनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। शुभचिन्तक सहयोग जुटै पनि आदेश गर्ने बानीले पछि पर्ने खालको यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढाउन सक्छ, संचित रकम अरूलाई सरसपट दिनुपर्ने हुन सक्छ, परिवारजनबाट टाढिनु पर्दा अरूलाई समय दिँदा आफू पछि परिन्छ, अर्थ अभाव फर्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ, विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ, तर कर्कासमा पनि काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति समेत आउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, तारिफको काम सम्पादन गर्ने गर्दै मनका धन आर्जन गर्न सकिन्छ, प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्, थोरै लगानीबाट पनि नाफा पाउन सकिन्छ, विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम मित्रता बढ्न सक्छ, साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ, रोकिएका काम देखाएर प्रयत्न गर्नु पर्ला, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ, व्यापारतर्फ थोरै लगाउनेबाट पनि मनको नाफा कमाउन र उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सामाजिक काममा रुचि बढ्नेछ, समुदायको पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ, विभिन्न अवसरले पछ्याउनेछन्, दिगो काम पाउने मौका मिल्नेछ, शोकले थालीको काम व्यवसायमा रूपान्तरित समेत हुन सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने नारायणको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारस प्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकै साथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने परम कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको कार्यक्रम ज्योतिष वास्तु।

0: sedih para nasib itu di sana dan kali lagi sebagai saudara. Oh, untuk panggilan itu saya tak perlu buat pertemuan dan habis itu di sana. Gak ada saya ada hak itu di sana dan kali lagi.
1: अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जिरो छप्पन्न पचहत्तर दुई सय तेइस नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ। कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ। राधा तिमल सिन्हा हेटोडाबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु सुन्दै हुनुहुन्छ?
2: हजुर, सुनिरहन्छु गुरु। सधैँभरि धेरै मनपर्छ हजुरको,
1: धेरै मनपर्छ। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो श्रीमानको गुरु,
1: श्रीमानको। योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
2: हजुर, बाबुको,
1: बाबुको बारेमा हेर्नु भएको थियो। आज श्रीमानको विषयमा, श्रीमानको जन्म थियो
2: 2029
1: जन्म समय
2: रातिको
1: रातिको 10 बजे हो।
2: हजुर,
1: जन्म जिल्ला कुन जिल्ला पर्छ?
2: मकनपुरमा
1: पर्छ। ल, सुन्नुहोस् है त ध्यान दिएर। श्री गणेश आचार्यमा श्रीमती रामचार्यमा 2029 ज्येष्ठ कृष्ण पक्षको बुधबार चौथी तिथिमा जन्म, राशि धनु राशि, उत्तर साढाको प्रथम चरण, नाम आउँदो रहेछ नानी
0: बाबु श्रीमानको चाहिँ नाम आउँदो रहेछ भेमाता भेषकुमार भेषराज नाम आउँदो रहेछ। धनु राशि पर्छ है। अन्तरी नरगण परेको छ उहाँको चाहिँ, घातकमा परेको छ तिथि तृतीय अष्टमी र त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक हुन्छ। नक्षत्र उहाँको लागि भरणी नक्षत्र घातक भनेर देखाउँछ। योबाट हेर्दा कुण्डली भाग्य असाध्य राम्रो लेखेको र स्वभावको जिति जिति स्वभावको हुनुहुन्छ।
1: श्रीमान र श्रीमतीको सम्बन्ध दाम्पत्यमा अलिकति बाधा आउने, उहाँको दुई विवाह भनेको यानि कि बहुविवाहको योगहरू पनि परेको देखाउँछ। यसको लागि आठसँग अर्क विवाहहरू गराउनु भयो भने राम्रो हुन्छ। उहाँको सरकारी जागिर खाने ग्रहहरू राम्रो, वैदेशिक क्षेत्र पनि राम्रो देखाउँछ। उहाँको ग्रहहरू ठिकै छन्। त्यसको विधि
0: नराम्रो
1: श्रीमान र श्रीमतीको सम्बन्ध दाम्पत्यमा

0: छ, पहिलो ग्रह भ्रामरी भन्ने ग्रह चलेको छ, अब यो जेठ सकिएपछि असार लागेपछि भ्रामरी सकिएर भद्रिका भन्ने ग्रह लाग्छ, उहाँको लागि ठिकै छ ग्रह, त्यस्तो नराम्रो छैन। समस्या जिज्ञासा के छ? उहाँको लागि पेसा त व्यवसाय धेरै हुन्छन्, के गर्न खोज्नु भएको छ? गाई पालन एकदम राम्रो छ, नराम्रो छैन, ठिक छ। छैन मलाई छैन छैन, अरू सबै कुरा ठिक छ, लग्नमा राम्रो, सप्न स्थानमा केतु अलिकति यो श्रीमान श्रीमतीको सप्नलाई अलिकति सुदृढ गराउन सक्दैन, यसले चाहिँ दाजुभाइसँग सम्बन्ध मध्यम खालको छ, त्यति नराम्रो पनि होइन, मध्यम खालको छ। माता पितासँग सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो श्रीमानको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँले पनि आफ्नो र आफन्तको विषयमा घर अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, फोन गर्नुहोस्, त्यो पनि प्रत्यक्ष रूपमा अगाडि बसेर पनि तपाईँले हेर्न चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिषीय कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। र यसको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: अमरापुरीबाट बिमला केसी। आमाको विषयमा गुरु?
0: आमाको विषयमा
1: हजुर
0: भन्नुहोस् त, माताजीको जन्म मिति कति हो?
1: 2011 साल
0: असार महिनाको 23 गते
1: बिहिबार भन्नुहोस् त, बुढा बुढा बुढी मान्छेले बिहिबार परेको दिन भन्नुहोस्।
0: बिहिबार त परेको छैन
1: हजुर।
0: जन्म समय भन्नुहोस् त।
1: खाजा खाने बेलामा अरे बिहान 2-3 बजेदेखि 4 बजे भित्रमा भन्नुभएको, त्यसरी मिल्छ र?
0: अब हेरौँ, मिल्ने रहेछ भने हेरौँला है।
1: हजुर
0: अनि के आउँछ राशि, नारायणको नाम के आउँछ?
1: अहिलेसम्म त उहाँले राशि त उयो हेर्नुहुन्छ, कर्कट राशि हेर्नुहुन्छ।
0: जन्ममिति त मिलेन तपाईँको?
1: 22 सतमा हेरौँ न गुरु, 9 दिन भएको भन्नुहोस् कि आमालाई बुढाबुढी मान्छेले मसान्तिको दिन।
0: त्यही त मसान्तिको दिन त भन्नुभयो
1: हजुर,
0: त्यसरी 9 दिन 10 दिन भन्ने चाहिँ मिल्दैन यहाँबाट हेर्दा होइन।
1: 22 गतेको
0: लागि पनि मिल्दैन कि, 22 गतेको लागि पनि मिल्दैन। कोसिस त गरेको मैले तर भएन कि। अब अर्को जति कन्फर्म गरेर फोन गर्नुहोस् न है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो नवलपुरबाट, फोन गर्नुभएको उहाँले चाहिँ अमरापुरी भन्ने ठाउँबाट फोन गर्नुभएको। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, 9845275223 र 9805275223 नम्बरमा तपाईँले पनि फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म भानु तिन कामबाट।
0: भानु तिनबाट
2: हजुर।
0: भानु तिन भनेको कुन जिल्लाबाट?

0: यो तनाउ जिल्लामा त
1: जिल्ला हो, भानु नगरपालिका हो कि के हो?
0: भानु नगरपालिका,
1: भानु नगरपालिकाबाट
0: हजुर
1: कार्यक्रम कतिको सुन्नुहुन्छ भानु नगरपालिकातिर?
0: कार्यक्रम त सुनिरहन्छ धेरै, तर खोल्लानी राख्दै गाह्रो हुन्छ, धेरै
1: राष्ट्रिय गाह्रो हुन्छ है
0: हजुर।
1: धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर हो नि होइन? आज कति पटकमा फोन लाग्यो तपाईँको?
0: आज 35 फोन लाग्यो।
1: कति पटकमा फोन लाग्यो भने कतिचोटि फोन गर्यो?
0: आज धेरै पटकै फोन लाग्यो, 100 पटक नै भयो होला, 100 पटक
1: हामीलाई। कसको विषयमा हेर्न चाहनुहुन्छ त?
0: आज मेरै विषयमा हेर्न चाहन्छु।
1: जनमिति कति हो?
0: 2068 साल।
1: 2068 साल
0: 6 महिना
1: 6 महिना
0: 17 गते
1: 6 महिना 17 गते के बार पर्छ बाबु?
0: मङ्गलबारको दिन गुरु।
1: जन्म समय भन्नुहोस् त?
0: दिउँसो 1:27
1: दिउँसोको 1 बजेर 27।
0: जन्म यो गण्डकी प्रदेशमा भएको थियो।
1: कुन जिल्लामा?
0: तनहुँ
1: जिल्लामै भएको जन्म।
0: हजुर
1: ल सुन्नुहोस् है ध्यान दिएर।
0: हजुर
1: 2068 साल असोज शुक्ल पक्षको अष्टमी, दसैँको अष्टमीमा जन्म भएको रहेछ।
0: हजुर
1: मङ्गलबारको दिन जन्म भएर मङ्गलबार परेको छ। राशि तपाईँको धनु राशि, पूर्व साराको प्रथम चरण, नाम आउँदो रहेछ तपाईँको भुवन भन्ने नाम आउँदो रहेछ। मध्यनाडी नरगुण परेको छ यहाँबाट हेर्दा। घातकमा परेको छ तिथि तपाईँको लागि चाहिँ तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ। तपाईँको राशि कर्कट राशि तपाईँलाई घातक हुन्छ। तपाईँको राशि चाहिँ धनु राशि हो। तपाईँ माङ्गलिक पर्नु भएको छ, 8 माङ्गलिक पर्नु भएको छ। माङ्गलिकको शान्ति स्वस्थ्यहरू गर्नुपर्छ। नभए माङ्गलिकले पछि विवाह दाम्पत्य प्रेमहरू असफल गराउने होइन, यो देखाउँछ यहाँबाट हेर्दा। 68 सालको भन्नुभएको छ। अहिले ग्रह तपाईँलाई चलिरहेको छ, सङ्कटको प्रभावहरू छन्। 18 सम्म ग्रह त्यति राम्रो छैन। दशाको शान्ति, ग्रहको शान्ति गर्नुपर्ने बेला भएको छ। दशाको शान्ति, ग्रहको शान्ति गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। भाग्यमानी हुनुहुन्छ, अलि रिसालु स्वभावको हुनुहुन्छ, त्यसलाई कम गर्नुहोस् है। समय भयो भने काममा कार्यमा पछि पनि भविष्यमा पनि रोकआउट आउने, दाम्पत्यमा बाधाहरू आउने, यस्ता समस्या हुन सक्छन्। त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नु पर्ला। अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै छ, राम्रै छ है।
0: घर परिवारसँग सम्बन्ध कस्तो छ?
1: ठिकै छ, त्यस्तो नराम्रो छैन त, ठिकै छ। तपाईँको लागि पूर्व दिशा विशेष राम्रो हुन्छ। नम्बरमा तपाईँलाई 5 नम्बर राम्रो हुन्छ। कलरमा तपाईँलाई पहेँलो अथवा घिउ कलर राम्रो हुन्छ। पढाइमा अलिक ध्यान दिनुहोस् है। कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ?
0: अहिले 10 मा पढ्दै हजुर।
1: ल अब एसएससी दिने होइन यसपालि, ल अलिक मजाले पढ्नुहोस् है।
0: हुन्छ हुन्छ गुरु, हस् धन्यवाद।
1: उहाँले फोन गर्नु भएको थियो हामीलाई, तनहुँबाट फोन गर्नु भएको थियो, भानु नगरपालिकाबाट उहाँले चाहिँ फोन गर्नुभएको। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु। तपाईँले साल महिना गते र समय चाहिँ तपाईँले मलाई जानकारी गर्नुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा मैले तपाईँलाई भूत वर्तमान र भविष्यको विषयमा जानकारी भनी गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
0: हजुर गुरु दर्शन।
1: दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ?
0: म नयाँकोटबाट देवेन्द्र सिलवाल।
1: देवेन्द्र सिलवाल नुवाकोट जिल्लाबाट?
0: हजुर हजुर
1: नुवाकोट जिल्लाबाट देवेन्द्र सिलवालजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
0: मेरो आफ्नै बारेमा गुरु।
1: आफ्नै बारेमा, जन्ममिति भन्नुहोस् त कति हो?
0: 2051 साल
1: 2051
0: असोज 1 गते
1: असोज महिनाको 1 गते
0: शनिबारको दिन बिहानको 10:39 बजी
1: 10:39 हो
0: हजुर
1: कार्यक्रम कतिको सुन्नुहुन्छ
0: त्यो कार्यक्रम सुनिरहन्छ गुरु
1: बिहानको 10:39 भन्नुभयो होइन
0: हजुर हजुर
1: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आगमा श्रीमती रामानुजागमा 2051 साल भाद्र शुक्ल पक्षको शनिबार तपाईँको त्रयोदशीको दिन जन्म भएको रहेछ भाद्र शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म मकर राशि आउँछ तपाईँको नाम आउँछ गिरिराज भन्ने नाम आउँछ गिरिधर भन्ने नाम आउँछ है म धनिष्ठाको दोस्रो चरण गिरिधर गिरिराज नाम आउँछ गीबाट कुनै पनि राख्न दाम राख्न पाउनुहुन्छ मध्यमा राक्षस गर्नु परेको छ तपाईँको घातकमा परेको छ तिथिहरू तपाईँको लागि चाहिँ चौथी नवमी चतुर्दशी मंगलबार घातक रोहिणी नक्षत्र घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ कुण्डली भाग्य ग्रह राम्रो छ गुरु चाँदा योग परेको छ पढाइ बीचमा रोकिने ग्रहहरू आर्मी पुलिसमा भर्ती हुन राम्रो सरकारी जाइखाना असाध्यै राम्रो माङ्गलिक हुनुहुन्छ माङ्गलिकले विवाह दाम्पत्यमा अलिकति असर प्रेममा असफल गराउने कुण्डली पनि परेको छ शत्रु अलिक धेरै लाग्ने कुरा काट्ने मान्छे अलिक धेरै हुने आफ्नो आफन्तबाट अलिक टाढा रहनु पर्ने कुण्डली पनि परेको देखायो अहिले ग्रह तपाईँको लागि सङ्कटा चलिराखेको छ अर्को शनि चलिराखेको छ शनि सङ्कटाको दशाको शान्तिहरू पनि गर्नुपर्छ माङ्गल्यको लागि माङ्गल्यको रत्न कवच पाउँछ हामीसँग यो लाउनुहोस् यसले विवाह दाम्पत्यमा सफलता लिएर आउँछ राम्रो उन्नति राम्रो प्रगति पनि गराउँछ तपाईँको लागि चाहिँ मङ्गलबारको दिन चोखो खानु गणेश चौथी मङ्गल चौथीको व्रत बस्नुहोस् असाध्यै राम्रो मानिन्छ तपाईँको लागि विदेश पनि राम्रै छ सरकारी जागिर राम्रो विशेष गरी समस्या जिज्ञासा के छ भन्नुहोस् त
0: समस्या अब विदेश यात्रा चाहिँ कस्तो राम्रो होला कि तत्कालै हुन्छ कि हुँदैन अब ट्राई गर्दा
1: हुन्छ ट्राई गर्नुहोस् न भइहाल्छ नि विदेशमा राम्रो छ अब राम्रो छ तपाईँले अहिलेसम्म पेपर गर्नु भएको छैन ट्राई गर्नु भएको छैन
0: अहिलेसम्म
1: अलिक राम्रै देश गर्नुहोस् है अब अहिले विदेश जाने योग बनेको छ तपाईँको राम्रो देश गर्नुहोस् अनि विदेशमा भिसा लागिसकेपछि विदेश जानुभन्दा पहिला रत्न कवच लगाएर मात्रै जानु होला
0: तपाईँ
1: उहाँ गएपछि दुःख हुने बिरामी हुने घर फर्केर आउनुपर्ने हुन्छ त्यो भएर अहिलेलाई केही गर्नु पर्दैन रत्न कवच पनि आउनु पर्दैन एप्लाई गर्नुहोस् भिसा लागेपछि रत्न कवच नलगाइकन विदेश नजानु होला नबिर्सिनु होला है अरू के छ र भन्नुहोस् अरू केही छ सोध्न मन लागेको कुरा हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा जानकारी म गराउँदैछु कुनै पनि जिज्ञासाहरू छन् मनमा यस्तो उस्तो भन्ने मनमा लागेका छन् भने तपाईँले दिउँसो मेसेन्जरबाट पनि केही केही कुराहरू सोध्न सक्नुहुन्छ जस्तै तपाईँको तिथिमिथि पञ्चाङ्गको विषयमा साइटहरू हेराउनको लागि विवाहहरू जुरेको छ अथवा जुरेको छैन हेराउनको लागि मेसेन्जरमा मेसेज गर्नुहोला हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भनेर लेखेको छ प्रोफाइल फोटो हेर्नुहोला हातको हत्केलामा थाकलको दाना राखेको छ कालो कालो खालको दाना राखेको छ हो त्यो प्रोफाइललाई फलो गर्नुहोस् मेसेन्जरमा राधे राधे लेख्नुहोस् म तपाईँलाई चाहिँ राधे राधे भनेर रिप्लाई गर्नेछु त्यसपछि तपाईँ हामी मेसेन्जरमा साथी हुन सकिन्छ त्यसपछि तपाईँको हाम्रो कुराकानी केही तपाईँलाई मनमा लाग्यो भने फेरि ग्रह दशा र भाग्य नै हेराउनको लागि चाहिँ कार्यक्रममा नै फोन गर्नुपर्छ है अरू अरू कुराहरू जस्तै साइटहरू हेर्नु परेको छ तपाईँको लागि चाहिँ विशेष गरी विवाहको साइट व्रतमुण्डको साइट घर वास्तुको साइटहरू जुराउनु परेको छ लामो यात्रा गर्दै हुनुहुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ अथवा तपाईँ यति गते चाहिँ यात्रा गर्दै हुनुहुन्छ त्यो दिनको लागि कार्य बेला कति बेला रहेको छ शुभ बेला कति बेला रहेको छ लाभ बेला कतिखेर रहेको छ भन्ने विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: हजुर नमस्कार.
1: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नवलपरासीदेखि मन्जु पाण्डे बोल्नु.
1: नवलपरासीबाट मन्जु पाण्डे बोल्नु भएको?
2: हजुर.
1: नवलपरासी कुन ठाउँबाट बोल्नु भएको मन्जुजी?
2: नवलपरासी सुनौलदेखि.
1: सुनौलबाट हो. कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर? अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो भाइको.
1: भाइको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2052 साल.
1: 2052
2: भदौको 2 गते.
1: भदौ महिनाको 2 गते
2: बिहान 3:10
1: बिहानको 3:10 हो.
2: हजुर.
1: 2052 साल भदौ महिनाको 2 गते बिहानको 3:10 हो.
2: हजुर.
1: उजालो भएको 2 गते होइन?
2: उज्यालो भएको 3 गते हो कि शुक्रबार भन्नुहुन्थ्यो आमा.
1: उज्यालो भएको शुक्रबार हो.
2: हजुर शुक्रबार हुन्छ कि शनिबार हुन्छ? शुक्रबार हो क्या? खायो भने हेरिरहनु.
1: शुक्रबार राशि कुन हेर्नुहुन्छ? मेष राशि. वृष राशि हेर्नुहुन्छ?
2: हजुर.
1: त्यसो भए त मिल्दैन त कुराकानी त.
2: शनिबार पर्छ.
1: हजुर हो त. अब 1 गते उज्यालो भएको हो कि 2 गते उज्यालो भएको हो त्यो बुझी भन्नुहोस् न पहिला.
2: 2 गते हो.
1: उज्यालो भएको 2 गते हो.
2: हजुर.
1: 2 गते हो भने हेरौँ. तपाईँको 2 गते हेर्दाखेरि पनि शुक्रबार उज्यालो हुन्छ होइन? उज्यालो भएको शुक्रबार हेर्दा मिल्दैन त तपाईँको. अनि
2: शुक्रबार उज्यालो शनिबार राति शुक्रबारको राति उज्यालो हुने शनिबार.
1: शुक्रबारको राति उज्यालो भएको शनिबार हो.
2: हजुर.
1: अनि 3 गते उज्यालो भएको हो त?
2: हजुर.
1: होइन कि तपाईँलाई थाहा छैन भने थाहा छैन भन्नु फेरि हजुर हजुर मात्रै नभन्नु नि फेरि त्यत्तिकै.
2: होइन त्यही भन्नु हो त्यही हो.
1: के नाम आउँछ नारायणको नाम? एबाट नाम आउँछ. 11 2052 साल भाद्र कृष्ण पर्सेको शुक्रबारको राति उज्यालो भएको शनिबार नवमी तिथिमा जन्म वृष राशि. अलि छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ है. राक्षस गणवाद गर्न भएको देखिन्छ. अन्त्य नाडी परेको छ. उहाँको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा. शनिबार घातक हस्ता नक्षत्र घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक पनि देखिन्छ. कुण्डली राम्रो छ. उहाँको विवाहमा अलिकति बाधा छ उहाँको लागि चाहिँ. तर विवाह हजुर हजुर विवाहमा अलिकति बाधा छ. उहाँको 2 विवाह हुने ग्रह पनि परेको छ है. अब तपाईँको बुहारी माङ्गलिक हुनुहुन्छ भने त ठिकै होला. माङ्गलिक हुनुहुन्न भने चाहिँ फेरि समस्या आउन सक्छ. विदेशमा बसोबास गर्ने कुण्डली छ तपाईँको भाइको. विदेश राम्रै पनि छ नराम्रो छैन. कुण्डली हजुर
2: विदेशमै थियो अहिले विदेशबाट आएको.
1: हजुर त्यही त ठिक छ त. विदेशमा राम्रै छ. कमाइ धमी राम्रै छ. नराम्रो छैन. अब विवाह पछि भाग्य उदय पनि हुने ग्रहहरू परेको छ होइन? त्यस्तो नराम्रो कुण्डली छैन. तर बुहारी पनि माङ्गलिक हुनु भएको छ भने चाहिँ असाध्य राम्रो हुन्छ. बुहारीको जन्ममिति र जन्म समय थाहा छ?
2: 2056 साल.
1: समय थाहा छ कि थाहा छैन बुहारीको?
2: समय थाहा
1: भएन. समय पनि पत्ता लागेर फेरि कुनै दिन फोन गर्नुहोस्
2: होइन.
1: एकदम ठिक छ. चिन्ता गर्नु पर्दैन. ठिक छ. ग्रहहरू राम्रो छ. एकदम राम्रो छ.
2: अहिले विदेश छोडेर आएछ फेरि जानलाई कस्तो छ?
1: एकदम राम्रो छ. विदेशमा त तपाईँको बाबुलाई चिन्ता गर्नै पर्दैन. जतिखेर मन लागेर त्यतिखेर विदेश जान पाउँछन् बाबुले. त्यस्तो ग्रह छ बाबुको चाहिँ. तर माङ्गलिक परेको भएर चाहिँ अब माङ्गलिक नै बुहारी छिन् भने त समस्या केही आउँदैन. यदि माङ्गलिक बुहारी हुनुहुन्न भने चाहिँ अलिकति खटपट हुने, विवाह गरेपछि दशा लाग्न थाल्ने, रोकआउटहरू आउन थाल्ने कामहरूमा होइन, यस्तो हुन सक्छ. फेरि प्रेम विवाह रहेछ. बाबुको प्रेम विवाह हुने ग्रह पनि परेको हो. तर प्रेम चाहिँ असफल हुनुपर्ने थियो. उहाँको पहिलो प्रेम असफल हुने ग्रहहरू पनि हो बाबुको.
2: प्रेम विवाह नै भएको.
1: हजुर हजुर. अब माङ्गलिक हुनुहुन्न भने समस्या हुन्छ. गुणहरू नारीहरू के छ त्यो पनि हेर्नुपर्छ. त्यसको लागि चाहिँ साल महिना गते समय कन्फर्म गरेर फोन गर्नु अर्कोचोटि म जानकारी गराउँला। केही उपायहरू हुन्छन्, उपाय चाहिँ सम्बन्धमा अलिकति उताव चढाव हुनुभन्दा पहिला नै अलिकति हामी सावधान भएर समस्याको समाधानतर्फ लाग्यौँ भने हामीलाई राम्रो हुन्छ क्या है। ग्रह त ठिक छ, त्यस्तो आत्तिनु पर्दैन त, ठिकै छ त,
2: घर परिवारसँग सम्बन्ध पनि राम्रो हुन्छ,
1: एकदमै राम्रो। अहिले बृहस्पति ग्रह चलेछ, अर्को ग्रह भद्रिका चलेछ, ठिकै छ, त्यस्तो नराम्रो छैन। पिता नफाप्ने भन्छ, बुवा नफाप्ने ग्रह हो उहाँको लागि, अरू सबै कुरा ठिकै छ, राम्रै छ है त। हस् हस्, उहाँले फोन गर्नुभएको थियो नवलपुरबाट फोन गर्नुभएको थियो, आफ्नो भाइको विषयमा हेराउनको लागि चाहिँ फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क गर्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? ए तपाईँको त ठ्याक ठ्याक फोन लाग्दो रहेछ है,
2: हो
1: र पाँच छवटा हेराइसक्नु हो।
2: हजुर,
1: तपाईँ त फाइदा फाइदा भएछ, पैसा पनि नतिर्नु पर्ने होइन, हेराउनको लागि पैसा पनि तिर्नु नपर्ने, सबै परिवारले हेराइसक्नु भयो होइन।
2: हजुर,
1: कार्यक्रम ज्योतिष वास्तुले फाइदा गराएको छ नि तपाईँहरूलाई। ए अनि तपाईँको हेराउनु भएको सदस्यहरूको मैले भन्ने कुरा मिल्यो कि मिलेन नाति भन्नु त? मिलेको छ ल, भन्नुहोस् त जन्ममिति कति हो तपाईँको, कसको बारेमा हेराउँछ भन्नुभयो? ल भन्नुहोस् त जन्ममिति कति हो? 2025 साल
2: माघ महिना,
1: माघ महिना
2: आठ गते,
1: माघको महिना आठ गते, समय भन्नुहोस् त,
2: 8:30 राति,
1: रातिको 8:30 हो।
2: हजुर,
1: रातिको 8:30 है, ल सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको श्रीमानको 2025 साल माघ शुक्ल पक्षको मंगलबार चौथी तिथिमा जन्म कुम्भ राशि पर्दो रहेछ, पूर्व भाद्रको प्रथम चरण नाम आउँदो रहेछ, सेवन्त भन्ने नाम आउँदो रहेछ है। हजुर, शेरबहादुर पनि हुन्छ, सेवन्त पनि हुन्छ, एउटै कुरा हो। आज नानी नर्गण परेको छ, माघको चाहिँ घातकमा परेको छ, तिथिहरू चाहिँ तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ, उहाँको ग्रह दशा भाग्य राम्रै छ, अलिकति कालसर्प योग परेको छ, यस्तै गरी गुरु चन्द्र योग पनि परेको छ। कालसर्प योगको र गुरु चन्द्र योगको शान्ति स्वस्थहरू गराउनु पर्छ, राम्रो हुन्छ यो गराउनु भयो भने चाहिँ। नाग पञ्चमीमा नाग देवताको पूजाहरू गराउनुहोस्, राम्रो हुन्छ, फाइदा हुन्छ। लग्नमा सिंह लग्न भएको कारणले अलि एकरो अलि जिति जिति स्वभावको हुनुहुन्छ पनि भन्छ, सम्झाउँदाखेरि अलिक सम्झिने पनि हुन्छ, फेरि नसम्झिने पनि होइन। उहाँको चाहिँ ग्रह दशा भाग्यहरू मध्यम खालका छन्, त्यति नराम्रो ग्रहहरू छैन उहाँको लागि, ठिकै छ, ग्रहहरू राम्रै छ। सिमाना सिमरदेवको सम्बन्धमा पनि अलिकति मध्यम मध्यम खालको, उहाँको चाहिँ बहुविवाह भनेको ग्रह भनेको चाहिँ दुई विवाह हुने ग्रहहरू पनि परेको हो, पर्न चाहिँ है। अहिले ग्रह उहाँले बल्ल सङ्कट सुरु भएको छ, अब अहिले अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै राम्रै देखाउँछ है। रोग व्याधिहरू नसामा, अनि त्यसपछि जोड्नेमा समस्या आउन सक्छ, जस्तो नसा सम्बन्धी, थाइरोइड सम्बन्धी, सुगर प्रेसर भयो नि, यी कुराहरू चाहिँ हुन सक्छ। अरू त्यस्तो दीर्घकालीन रोगहरू हुँदैन उहाँको लागि चाहिँ, ठिकै छ। एकादशीको व्रत बसन लगाउनुहोस्, अनि त्यसपछि पञ्चमीको बेलामा व्रतहरू बस्ने, चोखो खाने, नाग पञ्चमीमा विशेष नाग देवताको पूजाहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। कालो तर्पय पर्यो भने के हुन्छ भन्दा, धेरै कुरामा आफू ठगिनुपर्छ क्या, हुनहुन आँट्यो काम पनि रोकावट आउने, बाधाहरू हुने, होइन यस्ता हुन सक्छ। त्यही भएर कालो सर्प परेको व्यक्तिको चाहिँ नाकको पूजाहरू गर्नुपर्छ, राम्रो हुन्छ। कालो सर्पको रत्न कवच पाउँछ, रत्न कवच लगाइदिनु भयो भने पनि छोरा छोरीलाई पनि यसले राम्रो गराउँछ, समस्याहरू आउँदैन भन्ने हो क्या है।
0: श्रीमान
1: सुमेदको सम्बन्ध मध्यम खालको, त्यस्तो नराम्रो पनि छैन, राम्रो पनि ठिकै छ,
0: राम्रो
1: ठिकै छ। तर उहाँको चाहिँ दुई विवाह हुने ग्रह परिहाल्यो फेरि है, हजुर दोस्रो हो। त्यही पनि एकचोटि आँखसँग विवाह चाहिँ गराइदिनु भयो भने तपाईँलाई निरोगी गराउँछ, रोग लाग्दैन तपाईँलाई क्या है।
0: हजुर
1: अरू त सबै कुरा ठिकै छ, राम्रै छ है। त
0: कामहरू
1: हो, बन्छ बन्छ, कालो सर्पको पूजा गर्नुभयो भने बन्छ।
0: दाजुको सम्बन्ध कस्तो हुन्छ नि गुरु?
1: दाजुभाइको सम्बन्ध मङ्गल भनेको खर हो, हुँदैन, राम्रो
0: राम्रो हुँदैन है उहाँबाट,
1: हुँदैन।
0: आमासँग नि, आमा बाबासँग नि,
1: माता पितासँग सम्बन्ध ठिक छ, राम्रै छ, त्यस्तो नराम्रो छैन, ठिक छ। हुन्छ, अब आमाको पनि फेरि कन्फर्म गरेर फोन गर्नु न पछि है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, नवलपुरबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, उहाँले तपाईँले सुन्नुभयो सबैजना घर परिवारको सबैजनाको हेराइसकेँ मैले भन्नुभयो। उहाँले चाहिँ कुनै पनि शुल्क लाग्दैन, निशुल्क रूपमा हेर्न पाइन्छ कार्यक्रमको समयमा। तपाईँले कार्यक्रममा फोन गर्दाखेरि दस बिस रुपियाँ पैसा लाग्ला रिचार्ज, होइन मोबाइलमा मसँग कुरा गर्दा, नभए अरू पैसा लाग्दैन। घरै बस्नुहोस्, कहीँ जानु पर्दैन हेराउनको लागि, ग्रहदशा भाग्य घरै बसी बसी म हेराइदिन्छु, पैसा लाग्दैन, निशुल्क रूपमा हेर्न पाउनुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईँले फोन चाहिँ गर्नु पर्यो है। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने खेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
5: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
5: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुंगुर, बंगुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
9: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
12: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
13: तिन दिन भयो।
12: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: यो सूचना संगीत मनोरञ्जनको अटुसाहिनो, यो हो पश्चिम चितवनको आवाज, सामुदायिक रेडियो साहिनो, साहिनो, साहिनो 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-493-495।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
9: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ।
8: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: चैते धानमा नेक ब्लास्टको समस्या,
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
9: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइ राख्ने:
9: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
14: रेडियो साइनम 89.8 मेगाहर्ज

यो सुसना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

बड़ी बुम्बा।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM

a buscar. प्रधानमन्त्री शाहको प्रश्नोत्तर प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा चर्का चर्की नेपालले भारतको जग्गा मिसेको दावी प्रति कंग्रेसको कड़ा आपत्ति प्रमाण देखाउन चुनौती मतदाता नामावली ऐन संशोधन विधेयकमा कुरा नमिल्दा राष्ट्रिय सभाको बैठक प्रभावित बजेटमा सेवा सुविधा समेट्न विद्यालय कर्मचारीको माग शिक्षा र अर्थ मन्त्रालयले माग उपेक्षा गरेको गुनासो पार्टी सदस्यता प्रणाली डिजिटल बनाउँदै एमाले जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने मधेस प्रदेशका सार्वजनिक स्थलमा डीजे बजाउन प्रतिबन्ध डडेलधुरामा सशस्त्र प्रहरी जवान सहित दुईजना बेपत्ता नदीले बगाएको आशंकामा खोजी शुरू सुक्खा पहिरोले संखुवा सभाको खादबारी किमान थाङका सड़क अवरूद्ध कोशी राजमार्ग पूर्ण रूपमा ठप्प डब्ल्यूएचओको आग्रह कंगो र युगाण्डामा संक्रमण फैलिदो होर्मोजमा अमेरिकी हस्तक्षेप भए कड़ा सैन्य कार्यवाही गर्ने इरानको चेतावनी र सात महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकाको सामना गर्दै च्याम्पियन्स लीगमा पीएसजीको जीतपछि भएको उत्सव दंगामा परिणत 400 बढ़ी पक्राउ

0: यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सत्ता र प्रतिपक्ष बीच चर्काचर्की सम्बन्धी खबरबाट प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जवाब दिनुभएको छ। प्रधानमन्त्रीको आकस्मिक सम्बोधन र त्यसपछि उब्जेका विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षका सांसद बीच संसदमा वाद विवाद र चर्काचर्की भएको छ। लामो समयदेखि विपक्षीको मागपछि आज अचानक सदनमा उपस्थित हुनुभएका प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाब दिनुभएको हो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाब दिँदै प्रधानमन्त्रीले विभिन्न कालखण्डमा भएका आन्दोलन र जेएनजी आन्दोलन सहितका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कार्यवाही गर्ने प्रतिबद्धता जनाउनुभयो। लिपुलेख र लिम्पियाधुराको विषयमा भारतलाई कूटनीतिक नोट पठाइएको र जवाब आइसकेको जानकारी दिँदै वहाँले इंग्ल्याण्ड सरकारसँग पनि यसबारे कुरा भइरहेको बताउनु भएको हो। सोही क्रममा वहाँले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको पाइएको दावी गर्दै टेबल टक मार्फत समाधान खोजिने बताउनुभयो। भाषणमा समाजवाद भन्न मजा आए पनि व्यवहारमा कठिन हुने भन्दै सरकारको ध्यान 2 वर्षे रणनीति सहित निर्यात र पैसा बढ़ाउने तर्फ रहेको उहाँले प्रष्ट पार्नु भएको छ। साथै 35 वर्षको सुकुम्बासी समस्या 35 मिनटमै समाधान नहुने तर यसै वर्ष उचित व्यवस्थापन गरिने र सहकारी पीड़ितलाई सरकारी कोष नभई सहकारीकै 3 करोड़को कोषबाट रकम बाँडिएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाह जवाब दिएर बाहिर लगतै सदनमा सत्ता पक्ष र पक्षबीच ठूलो मतभेद शुरू भयो। कंग्रेस सचेतक बासना थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको भन्दै प्रमाण देखाउन चुनौती दिनुभयो। प्रमाण नभए प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उहाँले माग गर्नुभएको छ। यता एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रश्नोत्तरका लागि 3 दिन अगावै प्रश्न टिपाउनु पर्ने नियमावलीको व्यवस्थालाई सभामुख डोल प्रसाद अर्यालले गलत व्याख्या गरेको आरोप लगाउनुभयो। उहाँले सभामुखकै शब्द संसदीय रेकर्डबाट हटाउन माग गर्नुभयो। संसदीय मर्यादा विपरीत व्यवहार देखाएको भन्दै सभामुख अर्यालले एमालेका ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका ध्रुवराज राई र आर्यन राईलाई आफ्नो भाषा सुधार्न र मर्यादित बन्न कड़ा सचेत गराउनु भएको थियो। नेपाल विद्यालय कर्मचारी परिषदले आगामी आर्थिक वर्षको बजेटमा विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि र रोजगारीको स्थायित्व सम्बन्धी माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिराम योगीले विज्ञप्ति जारी गर्दै संसदमा पेश भएको बजेट पारित हुनु अघि नै कर्मचारीको तलबमान र सामाजिक सुरक्षाका विषयमा स्पष्ट रूपमा सम्बोधन गर्न आग्रह गर्नुभएको हो। शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र सरकारका उच्च पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा पनि आफ्ना जायज मागहरू नभएको गुनासो गरिएको छ। परिषदका अनुसार हाल देशभरका 27,010 सामुदायिक विद्यालयमा 30,346 विद्यालय कर्मचारी कार्यरत छन्। नेकपा एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारीसहित यही जेठ 20 र 21 गते काठमाण्डुमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ। पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रहरी मैत्री बनाउन सदस्यता नवीकरण तथा अभिप्रेरणा सम्बन्धी कार्यशाला आयोजना गर्न लागि हो। कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, नवीकरण प्रक्रिया र संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: नयाँ भरोसा हरेक दिन हुन्छ स्पेशल।
3: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। महोत्तरीको गोपालपालिका 12 बजार स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अत्यधिक गर्मीका कारण 10 जना छात्रा कक्षा कोठामै बेहोश भएका छन्। आज कक्षा 8, 9, र 10 अध्ययनरत छात्राहरू अत्यधिक गर्मी खप्न नसकी अचेत भएका हुन्। कान्ति बजार स्वास्थ्य चौकीका अनुसार अचेत छात्राहरूमा न्यून रक्तचाप, लो बीपी, डिहाइड्रेशन, कडा टाउको दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिएको छ। उपचारका लागि ल्याइएका 7 मध्ये 6 जना घर फर्किसकेका छन् भने सास फेर्न गाह्रो भई चिकित्सा अवस्थामा रहेकी एक छात्रालाई थप उपचारका लागि गौशाला नगर अस्पताल रेफर गरिएको छ। मधेश प्रदेशको गृह संचार तथा कानून मन्त्रालयले प्रदेशभर बढ़दै गएको डीजे आतंक, ध्वनि प्रदूषण र अनधिकृत गतिविधि नियन्त्रणका लागि कड़ा कदम चाल्ने भएको छ। मन्त्रालयको बैठकले प्रदेशका 8 जिल्लामा सुरक्षा निकायको समन्वयमा सार्वजनिक स्थलमा बस्ने डीजे नियन्त्रण गर्न निर्णय गरेको हो। गृहमन्त्री फकीरा महतोले यसका लागि प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको बताउनु भएको छ। यसैगरी जनकपुर धामको परिक्रमा क्षेत्रभित्र मदिरा र मासु बिक्री वितरणमा कड़ाई गरिने भएको छ भने मधेश भवनमा रहेका अनधिकृत आवास खाली गराउने र गुठी जग्गा को अतिक्रमण हटाउने निर्णय समेत मन्त्रालयले गरेको छ। डडेलधुराको परशुराम नगरपालिका 5 सशस्त्र प्रहरी बलका 1 जवान सहित 2 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पारीगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्टमा कार्यरत जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी न्याय उपरीक्षक वरूण बहादुर सिंहका अनुसार नातामा मामा भान्जा पर्ने उनीहरू गएको शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्। महाकाली नदी किनारामा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीले बगाएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र स्थानीयको सहयोगमा खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ। संखसभाको भोटखोला गाउँपालिका 4 सिरेक स्थित कोशी राजमार्गमा सुख पहिरो खस्दा खाँदबारी किमान थाका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। शुक्रबार दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा र माटो सहितको पहिरो खसेपछि उक्त सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले करिब 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले तत्काल सड़क खुलाउन कठिनाई भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। अब
2: पूर्व युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशले लगाएको यात्रा प्रतिबन्ध पुनः विचार गर्न आग्रह गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले कंगोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्ता प्रतिबन्धले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने बताएका हुन्। यता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स नै सेनाले हर्मोज जलमार्गको व्यवस्थापनमा अमेरिकाले हस्तक्षेप गरेमा कड़ा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। अब खेलकुद। भारतमा जारी 7 महिला च्याम्पियनशीप फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार साँझ पाउने 5 बजे शुरू हुने खेलमा श्रीलंकालाई बराबरी रोके मात्र पनि नेपाल सेमी फाइनल पुग्नेछ। पहिलो खेलमा भूटानमाथि 1-0 संघर्षपूर्ण जीत निकालेको नेपाल 3 अंकसहित समूहको बलियो दावेदार हो। यता युरोपियन च्याम्पियन्स लीग उपाधि विजेता फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको विजय उत्सव दंगामा परिणत हुँदा फ्रान्स पर 16 जना पक्राउ परेका छन्। हंगेरीको प्रहरी बीच हिंसक झडप भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभा प्रधानमन्त्री शाहको प्रश्नोत्तर। प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा चर्का चर्की। नेपालले भारत

0: गोर्खा पत्रमा छापिएको पानी घट्टली बनायो स्वरोजगार शीर्षकको शुभ समाचार।
1: उत्तरी म्याग्दीको नारस्याङमा रहेको परम्परागत पानी घट्टले पुरानो इतिहास जोगाउँदै स्थानीयका लागि उपयोगी सेवा र एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नारस्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घट्टलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेशा गर्दा यहाँका बासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घट्टको मरमत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट्ट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। शुरूमा निर्माण गर्दा करिब 1,00,000 रूपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रूपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मरमत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानी घट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप 1 माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रूपियाँ लिने गरेको उनले बताएकी छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेख, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत

0: भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा सहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह ईपीजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पिया, धुरा, कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमीन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेशनका कारण दुवै देशका किसानले एकअर्काको जमीन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य, गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनीतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
1: संसदमा सत्तापक्ष र विपक्ष बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख दलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णायार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी शशितक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढ़ाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढ़ाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढ़ाइरहे। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। रासपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश प्राजुलीको समय जगतमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च थलो संसदमा नआएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
0: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढ़ीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले

0: सत्रजनाले प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अरियालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 उप नियम 5 यसबारे प्रश्न लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
1: अर्थमन्त्री डाक्टर सोनी मुवागलेले आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलब वृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री मुवागलेले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढ़ाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्लेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढ़ाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ़दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्लेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोडेर बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजसभा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राजसभा स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 गते भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम भएको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 गते बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
1: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरूभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फँसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुस 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दावी राप्रपाका नेताहरूले गर्दै आएका छन्। तर पार्टी नेतृत्वको कार्यकौशलप्रति नेता तथा महामन्त्री धवल शमशेर राणा सहितको समूह पनि असन्तुष्ट थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएको बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण